0: बड़ नाले ये तीखेरा दुखा पारो बिदे न पड़ नाले मोमा स्वर्गे मोनु भयो मा 5 वर्ष को हुदा बाला खामा पढ़ना पाइन 7.5 ले छुदा जय श्री पशुपति नाथ म दुखी को गर्नु होसायदा
1: सारे महिनामा पानी पुरी रुझाउने उत्लो यो मेरो मन कसा